0: That was Ikra. Two audio works by Veronica Kusmariati.
1: अब बोल्न नसक्ने भयो भने त गाह्रो हुन्छ नि भाइ यो काममा अब फेरि क्लबका अरू एक दुईजना सदस्यले गर्दा अरूको काम गराइमा पनि असर पर्छ हो कि तिमीले भन त
2: can't right now, but you know, fair to say that we've had a lot of interest.